0: Connect and stay ahead with Salaam Media. This is Salaam Media, coming to you live from South Africa.
1: Bismillahirrahmanirrahim. Mere khuda mere lafzo bayan mein zahir ho. اسی شکستہ و بستہ زباں میں ظاہر ہو میں سرخروں نظر آؤں کلام ہو کے سکوت تیری عطا میرے نام و نشاں میں ظاہر ہو السلام علیکم دس از مریم ہاشمی وتھ پروگرام مڈ مارننگ ٹاک جی ہاں آج کا یہ خصوصی اردو اسپیشل ٹرانسمیشن جو ہے وہ سلام میڈیا کے ذریعے آپ تک پہنچایا جا رہا ہے اور جس کا مین مقصد یہی ہے کہ ہم نہ صرف مختلف زبانوں کو پروموٹ کر سکیں اس میں بات کر سکیں بلکہ ہم لوگوں کو جو اس کمیونٹی سے ریلیٹڈ ہیں جو اس زبان سے وابستہ ہیں ان کو جو ہے ایک دوسرے کے قریب لا سکیں جیسے ہم بات کر رہے ہیں کہ وی آر لائیو فرام جوہانسبرگ اینڈ جوہانسبرگ ایک ایسا ڈائیورس سٹی ہے ساؤتھ افریقہ کا جس میں ماشاء اللہ بہت سارے کلچرز جو ہیں وہ رہتے ہیں اور ڈفرینٹ زبانیں ہیں ڈفرینٹ لینگویجز ہیں اور ان لینگویجز کے ساتھ کیا ہوتا ہے کہ ہم کمیونیکیٹ کرتے ہیں تو ہر زبان خوبصورت ہے ہر لینگویج جو ہے وہ بہترین ہے اور کوشش ہماری آج کے اس خصوصی اسپیشل اردو ٹرانسمیشن کی یہی ہے کہ ہم ایسی خواتین کو ایسے لوگوں کو جو ہے وہ کنیکٹ کر سکے اپنے اس پروگرام کے ذریعے جو اردو زبان سے محبت رکھتے ہیں وابستگی رکھتے ہیں دل سے جو ہے وہ اس زبان سے جڑے ہیں اس کلچر سے جڑے ہیں اور اپنی بہت ساری ایسی خصوصیات ہیں جو کہ اپنے اس پروگرام کے ذریعے وہ ہم لوگوں تک پہنچانا چاہتے ہیں اپنا کوئی میسج جو ہے وہ اس پروگرام کے ذریعے دینا چاہتے ہیں جی ہمارے ساتھ اسٹے ٹیونڈ رہیے گا 11 سے لے کر 1 بجے تک یعنی کہ 11 to 1 PM میں آپ کے ساتھ رہوں گی مڈ مارننگ ٹاک میں آپ ہمیں جوائن کر سکتے ہیں ہم سے بات کر سکتے ہیں ہمیں بتا سکتے ہیں آپ کیا سمجھتے ہیں دنیا کو کوئی پیغام آپ اچھا دینا چاہتے ہیں امن کا پیغام دینا چاہتے ہیں آپ اس پروگرام کے ذریعے دے سکتے ہیں جی پروگرام کی ہم آج شروعات کرتے ہیں اور اس کا فارمیٹ سمپلی میں آپ کو بتاتی چلوں کہ ہم نے آج اس پروگرام میں ڈفرینٹ لوگوں کو کنیکٹ کیا ہے اور ڈفرینٹ کنٹریز سے کنیکٹ کیا ہے جی ہاں موسٹلی ہماری جو گیسٹ ہیں آج کے پروگرام کی وہ ہیں یو کے سے بلانگ کرتی ہیں جی ہاں موسٹلی لنڈن سے بلانگ کرتی ہیں ایک ہمارے پاس جو گیسٹ ہیں وہ ہمارے پاکستان سے بلانگ کرتے ہیں تو ہم نے سوچا کہ ڈفرینٹ کلچرز جو ہیں ڈفرینٹ کنٹریز جو ہیں ان کو سب کو کنیکٹ کیا جائے اور آپ تک ان کی آواز جو ہے پہنچائی جائے شروعات کرتے ہیں اپنے پروگرام کی آج ہمارے ساتھ موجود ہیں ہماری ایک بہت پیاری گیسٹ ہیں اور گیسٹ کی تعریف میں آپ کو کیا بتاتی چلوں کیونکہ سم ٹائم ہوتا یہ ہے کہ آپ بہت اسکلڈ ہوتے ہیں بہت کریٹیو ہوتے ہیں اور آپ میں بہت ساری تخلیقی صلاحیتیں جو ہیں وہ موجود ہوتی ہیں تو آپ دنیا کے کسی بھی کونے میں ہوں آپ اپنی ان صلاحیتوں کو آزما کر اس کو کام میں لا کر آپ بہت کچھ بڑا کر سکتے ہیں جی ہاں ہمارے ساتھ موجود ہیں ثنا عثمان پاکستان لاہور سے اور انہوں نے کیا کیا کہ وہ ایک بہت اچھی آرٹسٹ تھیں بہت اچھی پینٹر تھیں بہت کچھ انہوں نے اپنی زندگی میں اچیو کیا بہت ایوارڈز جو ہیں انہیں ملے ہیں اور جس نے ان کی مطلب کارکردگی کو بہت زیادہ سراہا گیا ہے گورنمنٹ لیول پہ ان کو بہت زیادہ جو ہے وہ اپریشیٹ کیا گیا ہے تو ان کی آج کارکردگی کی کہانی ہم ان سے سنیں گے کیونکہ اپنے انہوں نے اس پیشن کو آرٹ کے پیشن کو انہوں نے بزنس میں کنورٹ کیا ہے یہ بڑا ایک نیو تھنگ ہے میرا خیال ہے ہم سب کے لیے بہت سارے جو لوگ ہیں ان کے لیے ایک بڑی موٹیویشن ہے کہ آپ اپنے پیشن کو اپنے بزنس میں کیسے کنورٹ کر سکتے ہیں تو یہ جو آج کی اسٹوری ہے اٹس اونلی بیکاز آف دیٹ کہ ہم دیکھیں کہ اگر آپ کا پیشن ہے آپ کا آرٹ ہے اس میں کوئی پیشن اور اس کو اپنے بزنس میں کنورٹ کرنا ہے ایز اے کیفے جی ہاں انہوں نے کیفے بنایا غنی آرٹس کے نام سے اور اس کیفے کو انہوں نے جو ہے بہت رنگ دیا ہے بڑا خوبصورت پینٹ کے رنگوں کی طرح کا انہوں نے اس کو رنگ دیا ہے اور کس طرح کی یہ سوچ ان کے ساتھ آئی انہوں نے کیسے اس چیز کو اسٹارٹ کیا کیا کیا مشکلات آئیں یہ سب ہم ان سے ڈسکس کریں گے جی ویلکم کرتے ہیں اپنے پروگرام میں ثنا عثمان کو السلام علیکم ثنا
2: وعلیکم السلام مریم کیسی ہیں آپ
1: جی ثنا میں بالکل ٹھیک ہوں سب سے پہلے تو آپ یہ بتائیے پاکستان کے ویدر کی کیا کنڈیشن ہے وہاں پہ جی ویدر جو ہے آپ کو پتہ ہے جوہانسبرگ کا ویدر بہت خوبصورت ہے آج تو بہت اچھا جو ہے ماشاء اللہ سنی ڈے ہے تو پاکستان میں سچویشن کیسی جا رہی ہے ویدر کی
2: پاکستان میں اس ٹائم مونسون چل رہا ہے اگر ویدر کو دیکھ کے اکارڈنگ بات کی جائے تو پاکستان میں تو خیر ملا جلا موسم چل رہا ہے گرمی بھی ہے اور خوشگواریت بھی ہے خوبصورتی بھی ہے اور गर्मी तो
1: अपना पता है गर्मी तो अपना रंग दिखाती है. एग्जैक्टली. और पता ये जो है यही बड़ी खूबसूरती अल्लाह सुभान व तआला की नेमतों की कि कितने खूबसूरत जो है उन्होंने जो है ये रंग और मौसम जो है वो बनाए हैं. बात हो रही है रंगों की तो सना बताइएगा कि आपका जो पैशन था आर्ट में, सबसे पहले आपका इंटरेस्ट आर्ट में कैसे हुआ, फिर उसने आर्ट को आपने एक आर्ट कैफे में कैसे कन्वर्ट किया, जरा बताइएगा हमें.
2: बेसिकली मैं खुद एक आर्टिस्ट हूँ, जैसे कि आप पहले ही इंट्रो दे चुकी हैं कि मैं जो आर्टिस्ट होता है वो बाय बोर्न आर्टिस्ट होता है, वो किसी भी फील्ड में अपनी अपना करियर बना ले लेकिन उसकी जो अंदर का एक तख्लीकी इंसान होता है वो हमेशा जिंदा रहता है. तो इसी तरह मैं भी आर्टिस्ट ही थी, शुरू से आर्टिस्ट थी, बचपन से आर्टिस्ट थी, बहुत ज़्यादा पेंटिंग्स बनाई, हैंडवर्क बहुत ज़्यादा किए और मास्टर्स मैंने फिर हिस्ट्री में किया. लेकिन बात फिर वहीं ख़त्म हो गई कि जो आपका अंदर का इंसान होता है बेसिकली वही आपका असर होता है. और मेरे अंदर से मैं आर्टिस्ट थी तो फिर मैंने पेंटिंग उसी को देख के इसको पेंटिंग को शौक के साथ साथ प्रोफेशन भी की तरफ फिर मैं ले आई.
1: राइट. सो ये जो आपका प्रोफेशन है, जैसे मैं आपके पीछे देख रही हूँ माशाल्लाह बहुत क्रिएटिव आपकी चीज़ें हैं जो आपने क्रिएट किया है, तो इस कैफ़े का आइडिया आपको कैसे आया और आपने क्या सोचा कि आपके इस आर्ट को किस तरह से लोगों तक आसानी से पहुँचाया जाए? कुछ और भी कर सकते थे आप?
2: बेसिकली मेरा जो हनिया आर्ट का जो एक आइडिया था, मैं अपना एक ऐसा आउटलेट बनाना चाह रही थी जहाँ पर मैं अपना आर्ट को डिस्प्ले कर सकूँ, क्योंकि मुझे नहीं समझ आ रही थी कि मैं एक आर्ट कर रही हूँ, मैं एक हुनर मेरे अंदर है, मैं अपनी पेंटिंग्स बना रही हूँ तो मुझे उसको प्राइवेटली कैसे शोकेस करना. तो फिर जब मैंने अपना एक आउटलेट बनाने का सोचा जहाँ पे मैं अपना आर्ट तख्लीक सारी दिखा सकती हूँ वहाँ पे चीज़ों को, फिर जब मैं वहाँ खड़ी हुई तो मुझे पता लगा कि नहीं यार, आर्ट तो खाने और पीने के बगैर तो काफ़ी नहीं होता कि जहाँ पे हम बैठें, गप शप करें, चाय कॉफ़ी पिएं और साथ अपने आर्ट को भी इंजॉय करें.
1: अच्छा सर, ये भी बड़ा कहा जाता है कि जो आर्ट का और कॉफ़ी का बड़ा जो है वो बिल्कुल गहरा ताल्लुक है, आप क्या समझती हैं? जैसे मैंने आपकी बात किया कि आपने आर्ट को अपने प्रमोट करने के लिए कैफ़े का ही इंतखाब किया, तो आप भी ऐसी कुछ किसी आदत है आपको कॉफ़ी एंड आर्ट जो है ये आपके साथ साथ हैं?
2: बिल्कुल ऐसे ही है. जो आर्टिस्ट है वो पीने चाय और कॉफ़ी का तो बहुत शौकीन है, उसे ये होता है कि आपको नए नए आइडियाज आते हैं, साथ आप एक कॉफ़ी का सिप लेते हैं, साथ आप एक रंग लेते हैं, आप इन चीज़ों को मिला के एक नई क्रिएशन बनाते हैं, क्रिएटिविटी आपके अंदर से उभर के आती है. और कॉफ़ी आप जब तक एक इन्वायरमेंट को इंजॉयमेंट नहीं बनाएंगे ना, जब तक, क्योंकि कॉफ़ी और चाय जो है, टी जो है, और वो है आपकी सेटिस्फेक्शन, ठीक है, आप उसको एंजॉय करेंगे, मौसम एंजॉय करेंगे, आपके अंदर आपको रंग समझ आएंगे, आपको क्रिएशन